पञ्चायत तथा ग्राम उन्नयन मन्त्री अतुल बराले हिजो विभागका विषयहरूसित निकैवटा गुरुत्वपूर्ण बैठकमा मिलित भएर आगामी 100 दिनको कार्यसूची प्रस्तुत गर्दछन्। बैठकमा चिया बगैँचाका जुन श्रमिकहरूले भूमिपट्टा लाभ गरेका छन् त्यस्ता परिवारलाई प्रधानमन्त्री आवास योजनाको घर प्रदान निश्चित पार्नलाई सिद्धान्त ग्रहण गरिन्छ। मन्त्रीले बैठकमा पञ्चायत र ग्राम उन्नयन विभागका अन्तर्गत असम राज्य ग्रामीण जीविका अभियानको कार्यसूचीहरूको अग्रगतिको जानकारी पनि लिन्छन्। बैठकमा अन्तमा मन्त्री बोराले पत्रकारहरू अगाडि बताउँछन् कि 100 दिनको कार्यसूचीद्वारा मुख्यमन्त्रीको प्रचेष्टा विशेष गरी अञ्चलको र प्रत्येक परिवारलाई एउटा गरेर घर निश्चित गर्नेछन्। आत्मसहायक गोठहरूलाई अघि बढाइ लाने क्षेत्रमा पनि पालनको सुविधा मौ पालनको सुविधाहरू प्रदानको कुरालाई पनि बैठकमा ग्रहण गर्दछन्। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले हिजो स्वास्थ्य र चिकित्सा विभागको संलिष्ट अधिकारीहरूसित पर्यालोचना बैठकमा भाग लिन्छन्। बैठकमा प्रत्येक चिकित्सा महाविद्यालयमा एउटा गरी बिएससी नर्सिङ महाविद्यालय स्थापनको परिकल्पना, रोबोटिक अस्त्रोपचार र मृगोला प्रत्यारोपणको सुविधाहरू विस्तार गर्ने क्षेत्रमा छलफल गरिन्छ। स्वास्थ्य सुरक्षा र चिकित्सा डेटा विश्लेषणमा कृत्रिम बुद्धिमत्ताको प्रयोग बढाउने, अस्पतालमा स्वास्थ्य सेवामा प्रदायकहरूको राष्ट्रिय मान्यता परिषद र राष्ट्रिय परीक्षण तथा गुणस्तर प्रयोगशालाको मान्यता स्वास्थ्य सुरक्षा योजना अन्तर्गत 2,31,00,000 भन्दा बढी नागरिकहरूलाई आयुष कार्ड सुविधा प्रदान गर्न विषयमा छलफल पनि गरिएको छ। राज्यका विभिन्न भागहरूमा हिजो हवाई आक्रमण तथा युद्धकालीन परिस्थितिमा आफूलाई सुरक्षित राख्ने सावधानी सम्बन्धमा अभ्यासहरू आयोजना गरिएको थियो। जिल्ला प्रशासन र नागरिक रक्षा विभागले हिजो शिवसागरमा हवाई आक्रमणको समयमा अपनाउनु पर्ने सावधानी सम्बन्धमा अभ्यास सफलतापूर्वक सञ्चालना गरिएको थियो। यो अभ्यास शिवसागर सहरको सेन्ट्रल बजार र हाई स्ट्रिट मलमा आयोजना गरिएको थियो। अभ्यासमा साइरनको प्रयोग, बत्ती उद्धार र चिकित्सा सेवा र आक्रमणको समयमा दमकलको तत्काल प्रतिक्रिया प्रदर्शन गरिएको थियो। केन्द्रीय गृह मन्त्रालयले हिजो तिनसुकियामा युद्धकालीन सुरक्षा अभ्यास गरेका थिए। समयमा हवाई आक्रमणबाट बाँच्नलाई अपनाउनु पर्ने सावधानता र सुरक्षाको उपायहरू बारेमा जनतालाई शिक्षित गराउन सावधानी र सुरक्षा उपायहरू बारे जनतालाई अवगत गराउनु थियो। असममा गत केही वर्षदेखि आरक्षी सेवाको धेरै उन्नयन हुनुका साथै अपराधीको संख्या कम्ती भएको छ र जनताको सुरक्षा निश्चित भएको छ। विवाद निष्पत्ति चाँडो हुने साथै अभियोगनामा दाखिलको हार बढेको छ। कर्मले प्रतिपन्न गरेको छ। असम आरक्षी सञ्चालक प्रधान हरमित सिंहले हिजो विभिन्न जिल्लाको ज्येष्ठ आरक्षी अधीक्षक, आरक्षी प्रधान र अरू शीर्ष अधिकारीहरूसित भर्चुअल बैठकमा पछि यस बारेमा प्रकाश गर्दछन्। उहाँले भन्छन् कि मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मा नेतृत्वमा असम आरक्षीले अपराधी कार्यकलाप विरुद्धमा कडा स्थिति ग्रहण गरे आएको छ। पहिलो पल्टको लागि अनुष्ठित भएको भर्चुअल आरक्षी सम्मेलनमा विधानसभामा चुनावको समयमा शान्ति श्रृङ्खला अटुट राख्न निरन्तर सेवा अघि बढाएका आरक्षीको मानिसहरूलाई धन्यवाद ज्ञापन गरेका छन्। केन्द्रीय माध्यमिक शिक्षा परिषद सिबिएसईले भाषा नीतिको क्षेत्रमा केही गुरुत्वपूर्ण पदक्षेपको कुरा घोषणा गरेको छ। सो अनुसार पहिला जुलाईबाट नवम कक्षाका शिक्षार्थीले 2026-27 शिक्षा वर्षमा 3 भाषामा अध्ययन गर्नु पर्दछ। सिबिएसईको अधीनका सबै विद्यालयले यो नीति बलवत् हुनेछ। अवश्य दशम कक्षाका छात्र छात्रीको क्षेत्रमा तेस्रो भाषाको निम्ति कुनै प्रकारको

जाँच अनुसूचित हुने छैन। यसपूर्वै सीबीएसईले श्रेष्ठ श्रेणी कक्षाको बाट तीनटा भाषामा सिद्धान्तको कुरा घोषणा गरेका थिए। आकाशवाणी गुवाहाटीको महाबाहुबाट सुन्दै हुनुहुन्थ्यो समाचार, अहिलेलाई पूरा भयो।

सबै श्रोताबिन्दलाई हाम्रो नेपाली कार्यक्रममा म दीपामणि शर्मा हार्दिक स्वागत जनाउँदै आरम्भ गर्न जाँदैछु आजको हाम्रो कार्यक्रमहरू। श्रोताबिन, हाम्रो कार्यक्रम प्रसारित भइरहेको छ मिडियम एपको 411.5 मिटर, 729 किलोहर्ट्ज साथै 101.6 मेगाहर्ट्जमा। समूह श्रोताबिन्दलाई फेरि एकपल्ट हाम्रो कार्यक्रममा म दीपामणि शर्मा हार्दिक स्वागत जनाउँदैछु र समय यस बेला दिउँसोको 3:33 र 22 सेकेन्ड भइसकेको छ। श्रोताबिन, कार्यक्रममा आज प्रस्तुत छ श्रोताहरूको प्रिय कार्यक्रम एनाउन्सर रिक्वेस्ट प्रोग्राम अर्थात् मलाई मनपर्ने गीतको कार्यक्रम। यसै कार्यक्रम अन्तर्गत आउनुहोस् त सुनौँ यो पहिलो गीत। गाउँदै हुनुहुन्छ रीता उपाध्याय।

मलाई मनपर्ने गीतको कार्यक्रममा श्रोताहरूले सुनिरहनु भएको थियो रीता उपाध्यायको स्वरलाई। श्रोताबिन, यसै कार्यक्रमलाई जारी राख्दै आउनुहोस् त अब सुनौ गङ्गा प्रसाद आचार्यको स्वरमा यो गीत।